0: تو یہ بتائیے کہ کسان آپ کسے کہیں گے، کیا اس کا ماپدنڈ آپ کی نظر میں کیا ہے؟
1: دیکھیے بھائی، کسان سے میرا مطلب کھیتی کر کے اپنی آجیوکا چلانے والا ویکتی ہے، نہ کہ زمین کا مالک جو کوئی اور کام کرتا ہو۔ حال ہی میں مجھے ایک پبلک اسکول میں جانے کا موقع ملا،
0: جی
1: وہاں ہمیں ایک بھی چھاتر نہیں ملا جو کسان کا بیٹا ہو یا پھر بھوشیہ میں کسان بننا چاہتا ہو۔ یہ استھتی کرشی کے ورتمان اور بھوشیہ دونوں کو ہی پرتبمبت کرتا ہے۔
0: جی بالکل بالکل۔ تو کیا ایسا مانا جائے مکھیا جی کہ بہار کی کرشی بدل رہی ہے یا پھر اس کے پرتی لوگوں کا سوچ جو ہے وہ ناکاراتمک ہوتا جا رہا ہے، کیسے اس کو آپ دیکھتے ہیں؟
1: دیکھیے، میں نے اپنے جیون میں دو ہی چیزوں کو ایسا دیکھا ہے جس میں کوئی بدلاؤ نہیں ہوا، وہ ہے بہار کی کرشی اور یہاں کے کسان۔
0: اچھا اچھا۔
1: ان کی دشا آج بھی ویسی ہے جیسے 50 سال پہلے تھی۔ سرکار نے کئی یوجنائیں چلائی اور کئی پروتساہن دیے، لیکن استھتی جس کی تس رہی۔ ایک سچائی یہ بھی ہے کہ کسان کو چھوڑ کر کرشی سے جڑا انیہ ویکتی، چاہے وہ بیج بیچنے والا ہو یا اپج خریدنے والا، سبھی خوش ہیں۔
0: بالکل بالکل، کچھ ایسا ہی آکلن ہمارا بھی رہا ہے مکھیا جی۔ بہار کی کرشی اور کسان اگر دونوں کا دشا دیکھتے ہیں تو آپ کس طرح کی آسائیں آپ کو نظر آتی ہیں؟
1: بہار کی کرشی اور کسان دونوں کو ہی اس سرکار سے بہت آشائیں ہیں
0: جی،
1: اور وہ امید لگائے بیٹھے ہیں۔ کسی کے چھیتر میں کئی سمسیائیں اور چنوتیاں ہیں۔ یہاں کے لگ بھگ 90% کسان بھومہین اور چھوٹے یا پھر سیمانت کسان کی شرینی میں آتے ہیں۔
0: جی جی۔
1: وہ زمین بٹائی پر لے کر کھیتی کرتے ہیں اور ان کی حالت سب سے خراب ہوتی ہے۔
0: جی۔
1: اس کی وڈمبنا دیکھیے کہ پراکرتک آپدا سے نقصان ان کی فصل کو ہوتا ہے اور سرکاری معاوضہ
0: جی جی
1: زمین کے مالک اٹھا لیتے ہیں۔
0: بالکل بالکل۔ ایک بات میں یہ جاننا چاہوں گا مکھیا جی کہ اب کیا ایسا مانا جائے کہ ہمارے جو یوا ورگ ہیں ان کا کرشی سے موہ بھنگ ہو رہا ہے، ان کو کوئی روچی نہیں رہ گئی ہے، وہ کرشی کاریہ سے جڑنا نہیں چاہتے ہیں؟
1: لگتا ایسا ہی ہے کہ آج کے یوا کا کرشی سے موہ بھنگ ہو گیا ہے اور اس کھیتر میں بودھک مانو شکتی کا تیزی سے پلائن ہو رہا ہے۔ عام دھارنا بن گئی ہے کہ دماغ والوں کے لیے کھیتی نہیں ہے۔
0: آخر اس کے پیچھے کارن کیا ہے مکھیا جی؟
1: دیکھیے ویرندر بھائی، کرشی کے علاوہ لوک تانترک ویوستھا میں صرف کسان کو چھوڑ کر ہر کھیتر کے لوگوں کے لیے پکی ماسک اور وارشک آئے طے ہے۔
0: جی جی۔
1: بہار میں سینچائی کی سویدھا اور سادھنوں کا ابھاو ہے۔ اگر یہاں سینچائی ویوستھا درست ہوتی تتھا اس سال ہر سال آنے والے اکال کو ٹالا جا سکتا۔ بہار میں کسانوں کے لیے ایک بھی سنستھان نہیں ہے۔ بہار کسان آیوگ سرکار دوارا پرایوجت ہے، لیکن کسانوں کو اس بارے میں جانکاری ہی نہیں ہے۔
0: بالکل بالکل۔ لیکن ان ساری یہ اویوستھا کے بعد بھی کسان کرشی کاریوں میں لگے ہوئے ہیں، یہ بات بھی کم نہیں ہے مکھیا جی۔
1: دیکھیے، میں مانتا ہوں کہ سبھی سمسیاؤں کے باوجود یہاں کے محنت کش کسان فصل اپجا لیتے ہیں، لیکن اس کے بعد بھی ان کی چنوتیاں ختم نہیں ہوتی ہیں۔
0: جی۔
1: انہیں اپنی فصل کا صحیح دام نہیں مل پاتا ہے۔ کرشکوں کے لیے سرکار کی اور سے ہر سال پیکج اور اندان کی گھوشنا کی جاتی ہے، پر وترن پرنالی اور پدھتی کے خراب ہونے کے کارن کسانوں کو یہ سویدھا اپلبدھ نہیں ہو پاتی ہے۔ کھادیہ سرکشا بھی یہاں کے کسانوں کے لیے بہت بڑی چنوتی ہے۔
0: اس بابت نئی سرکار سے کیا امید کرتے ہیں ہمارے کسان بھائی؟
1: دیکھیے، نئی سرکار سے پردیش کے بھومہین، چھوٹے، سیمانت اور بڑے سبھی کسانوں کی ایک ایسی کرشی نیتی، کرشی میپ، کرشی یوجنا کی امید ہے جس میں کرشی ایک موہک کاریہ بن جائے۔
0: اچھا اچھا۔
1: اگر سرکار کچھ باتوں پر گمبھیرتا سے دھیان دے گی تو نشچت طور پر لوگوں کی آشائیں پوری ہو سکتی ہیں۔
0: اب بول رہے ہیں کہ سرکار ان باتوں پر گمبھیرتا سے دھیان دے گی، تو کن باتوں پر گمبھیرتا سے دھیان دینے کی ضرورت ہے؟
1: دیکھیے بیرندر بھائی، اس میں پہلا ہے بھومی سدھار۔
0: جی۔
1: بہار کی کرشی ویوستھا سنستھاگت سدھار کے لیے کراہ رہی ہے۔
0: جی جی۔
1: یہ کھیتر بھی कृषक फ्रेंडली नीतियों की मांग कर रहा है। इसमें सबसे प्रमुख है भूमि सुधार। बटाईदारी व्यवस्था ऐसी बनाई जाए जिसमें फसल उगाने वाला व्यक्ति किसान माना जाए, न कि जमीन का मालिक किसान कहलाए।
0: जी,
1: एक बार किसान बटाईदारों को किसान के रूप में मान्यता देती है तो कृषि अपने आप फलीभूत होने लगेगी।
0: तो क्या यह माना जाए मुखिया जी कि सरकार के सामने पहली और सबसे बड़ी चुनौती यही है?
1: जी हाँ, सरकार की पहली चुनौती यही होगी कि बटाईदारी बिल पास करती है या नहीं। सरकार को एक ऐसी नीति भी बनानी चाहिए जिसमें किसानों में सुरक्षा का अनुभव हो, मसलन उनकी मासिक और वार्षिक आय पक्की की जाए।
0: जी,
1: इससे किसानों में नए प्रयोग करके और उसमें रिस्क उठाने की शक्ति आ जाएगी।
0: अगर ऐसा हो जाए, मान लिया जाए कि अगर ऐसा होता है तो बिहार देश में एक और मामले में प्रथम हो सकता है।
1: बिल्कुल, इसके साथ ही एक ऐसे संस्थान का विकास करना होगा जो किसानों को समर्पित हो, किसानों के लिए हो और किसानों के द्वारा संचालित हो।
0: जी जी,
1: इसमें यह होगा कि किसानों के हितों को सरकार के समक्ष बेहतर और प्रभावी तरीके से रखा जा सकता है।
0: एकदम सही कह रहे हैं मुखिया जी, अगर इसी सोच के तहत काम किया जाए तो निश्चय ही किसानों की दशा और दिशा बेहतर हो सकेगी। सरकार से किसानों की काफी उम्मीदें हैं, किसानों की बेहतरी के लिए और क्या कुछ किया जा सकता है?
1: देखिए वीरेंद्र भाई, मेरा बिल्कुल साफ तौर पर यह मानना है कि बिना भूमि सुधार के बिना किसानों की दशा नहीं सुधर सकती।
0: बिल्कुल बिल्कुल,
1: क्योंकि किसान तभी होता है जब उसके पास खेती योग्य भूमि हो।
0: जी।
1: और हमारे यहाँ के हालात ऐसे हैं कि बहुत से लोगों के पास खेती योग्य भूमि ही नहीं है।
0: जी।
1: आज के दौर में वैसे भी खेती करना जोखिम का काम माना जाता है, लागत बढ़ जाती है, लेकिन उसके अनुपात में उनको फसलों का उचित दाम नहीं मिलता।
0: एक बात यह भी है कि सरकार की योजनाओं का लाभ किसानों तक सही समय पर उचित रूप में नहीं पहुंच पा रहा है, इसके लिए किस तरह के पहल करने की जरूरत है?
1: इस बात को मैं भी मानता हूं वीरेंद्र भाई कि सरकार की अधिकांश योजनाओं से लाभ किसानों तक नहीं पहुंच पा रहा है। लाभ पाने की पद्धति को और सरल बनाने की जरूरत है। सरकार को अपनी डिलीवरी मैकेनिज्म को संस्थागत और प्रक्रियागत दोनों में आमूलचूल परिवर्तन लाने की दिशा में काम करना होगा।
0: जी,
1: डिलीवरी मैकेनिज्म को किसान के प्रति उत्तरदायी और संवेदनशील बनाना होगा, तभी जाकर इस समस्या का हल निकल सकता है।
0: बिल्कुल सही कह रहे हैं मुखिया जी, हमारे देश के किसान भाई में ऐसे भी साक्षरता का औसत देखें तो बहुत कम है। ऐसे में मैकेनिज्म में बदलाव करना ही होगा, तभी जाकर के हम लाभ की राशि उन तक सही समय में और उचित मात्रा में जो तय की जाती है उस मात्रा में उन तक पहुंचा सकेंगे। इस जानकारी के लिए मुखिया जी आपको बहुत बहुत धन्यवाद। अगली बार फिर कृषि से संबंधित आपसे बात होगी। नमस्कार, धन्यवाद।
1: नमस्कार।

हमारे सभी श्रोताओं को स्वतंत्र कुमार ओझा का नमस्कार। स्वास्थ्य और पर्यावरण इस शीर्षक से कुछ कड़ियां आप सुन चुके हैं और उससे कुछ ज्ञानवर्धक बातें हमको जानने को मिलती हैं, क्योंकि ये विषय ही आज का सबसे ज्वलंत विषय है। मित्रों, आपने और हम सभी ने अपने कुटुंब के बुजुर्गों से या समाज के और भी प्रौढ़ विद्वानों से एक बात सुनी होगी। वे कहते हैं कि जान है तो जहान है, लेकिन आज देखने में ये आ रहा है कि जहान है तो जान है। मतलब ये हुआ कि आज समस्त सुविधाएं मिलने तो लगी हैं, लेकिन इंसान चाहे किसी भी वर्ग का हो, शारीरिक रूप से बिल्कुल स्वस्थ नहीं है, किसी न किसी बीमारी से दुखी है, उससे जूझ रहा है। ऐसा क्यों है? ऐसा इसलिए है कि सुविधाएं पाने के लिए इंसान ने ही प्रकृति और अन्य पदार्थों के साथ जो ज्यादतियां की हैं, जो निर्मम प्रहार किए हैं, उनका खामियाजा विनाशकारी और घातक दिनों दिन बढ़ते प्रदूषण के साथ पूरे संसार की एक अत्यंत गंभीर समस्या बन चुकी है। प्रदूषण की चपेट में पृथ्वी, वायु, ध्वनि, जल और खाद्य, ये सभी अगर कहा जाए कि इंसान के अस्तित्व के लिए आज खतरा बन गए हैं, तो शायद गलत नहीं होगा। और हमें समझ लेना है कि अगर प्रदूषण को नहीं रोका गया तो ये तो निश्चित ही है कि आने वाले दिनों में मनुष्य स्वास्थ्य की दृष्टि से शायद या तो जिंदा ही न रहे या जिंदा रहने के लायक ही न रहे। यानी आज के हमारे इस कार्यक्रम की अगली कड़ी पर अगर बात हम करें तो इस पर थोड़ा विस्तार से बात करते हैं, और वो ये है कि वायु, पानी, मिट्टी और भोजन से किन किन हानिकारक तत्वों से कैसे प्रदूषण हो रहे हैं तथा इस प्रदूषण से कौन कौन सी बीमारियां फैल सकती हैं। यानी ये एक आम बात हो चुकी है कि वायु यानी हवा, इसके प्रदूषण से जो जांच की गई है उसमें पता चला है कि कुल मिलाकर 100 से ज्यादा प्रदूषणकारी पदार्थ हवा में आजकल पाए जाते हैं। तो साथियों, आज की कड़ी में हम वायु यानी हवा से संबंधित प्रदूषण की बात करेंगे। अब जैसा कि हमने कहा कि 100 से अधिक नुकसानदायक पदार्थ हवा में घुल मिल गए हैं, तो वे क्या हैं? पहले इनके बारे में जान लें। वे हैं उनमें खास खास कार्बन मोनोऑक्साइड, कार्बन डाइऑक्साइड, सल्फर डाइऑक्साइड, विभिन्न सल्फाइड्स, नाइट्रोजन के ऑक्साइड, फ्लोरीन और अमोनिया। ये सब तत्व, ये बड़े घातक तत्व हैं और इनसे अनेक बीमारियां हो सकती हैं, और खास करके कैंसर की बीमारी को पैदा करने वाले रेडियो सक्रिय तत्व ये भी अब हवा में कुछ अधिक पाए जाने लगे हैं। साथियों, हमारी धरती के आसपास जो ये वायुमंडल है, यानी जो हवा हमारी धरती के आसपास चारों ओर बहती है, ये हवा कई परतों से मिलकर बनी है। शुरू के लगभग 30 किलोमीटर के दायरे में ये सब गैसें मौजूद रहती हैं। इनमें से अभी अभी जिन गैसों के हमने नाम बताए वे, और इन गैसों के कण ही मनुष्य के स्वास्थ्य को प्रभावित करते हैं। अब ये तत्व कैसे फैलते हैं ये भी जानना जरूरी है। मित्रों, ये तत्व फैलते हैं कोयला, ईंधन, तेलों से, और हमारी प्राणदायिनी श्वास के लिए बहुत बहुत
نقصان دائق ہوتے ہیں. اس کے بارے میں کئی سرویکشن کیے گئے ہیں اور ان سے یہ پتا چلا ہے کہ اگر کسی خاص شہر یا جگہ میں ایک دم سے ان وایو گیسوں سے پردوشن بڑھ جاتا ہے تو وہاں مرتیو در بھی بڑھ جاتی ہے اور سانس لینے کے وبھن تنتر کی بیماریوں میں جیسے کہ سانس لینے کی نلکاؤں میں سوجن آ جانا, استھما ہو جانا اور جو ہمارے پھیپھڑے ہیں ان کو بھی یہ تتو بے حد نقصان پہنچاتے ہیں. ہم آپ کو یاد دلا دیں, ہمارے کئی شروتاؤں کو معلوم ہوگی یہ بات کہ بھوپال کی گیس تراسدی وشو میں گیس دوارا وایو پردوشن کی سب سے بڑی گھٹنا گھٹ چکی ہے, جس میں لگ بھگ 10,000 سے زیادہ موتیں ہوئی اور انیک آج تک اس سے جو بیماریاں پیدا ہوئی ہیں اس کا شکار ہیں. دیش کے سواستھ کو بھی اس کے ساتھ اربوں روپیوں کا نقصان اٹھانا پڑا. تو ویسے پردوشن سے نپٹنے کے لیے وشو ویاپی سنگٹھن دن رات کام کرتے ہیں, چیتاونیاں بھی دیتے رہتے ہیں, لیکن ہم چاہ کر بھی کہ ہم کو بھی کچھ کرنا چاہیے کرتے کچھ بھی نہیں, بس اس سے انجان بنے رہتے ہیں. ابھی ابھی پچھلے دنوں ہمارے اسی شہر میں ایک ابھیان شروع کیا گیا ہے اور اسے نام دیا ہے کلین انوائرنمنٹ, یعنی آب و ہوا سوچھ رہے. تو پریاورن کے پرتی جاگروک رہنا یہ تو ہم سب کی ذمہ داری ہے اور اسے جیون کا پراتھمک لکش ہمیں بنانا ہی ہوگا. اب اگر ہم سوتے رہے, لاپرواہی برتتے رہے تو بھگت نہیں ہے ہم کو, لیکن اس سے کہیں کہیں کہیں زیادہ ہماری اگلی پیڑھی کے لیے یہ سب جو ایک آلس سے ہی ہم کہیں گے اس گمبھیر سمسیا کے پرتی, تو ہماری جو بھاوی پیڑھی ہے اس کے لیے بہت بہت بہت نقصان دائک ہوگا. تو یاد رہے, من کے ساتھ شریر کا بھی سوستھ رہنا بے حد ضروری ہے. سوستھ شریر ہی آپادھاپی اور بھگدڑ کے ماحول میں ہمیں نت نئی ارجا پردان کرتا ہے. اب دیکھیے, بھلے ہی 5-10 منٹ ہی سہی, لیکن اگر ہم ایک نیم بنا لیں اور 5-10 منٹ نکالنا کوئی بہت بڑی بات نہیں ہے, مانا کہ آج کا جیون بہت بہت بہت زیادہ ویستاؤں کا جیون ہے, لیکن 5-10 منٹ تو نکالے ہی جا سکتے ہیں اپنے لیے, اپنے شریر کے لیے, اپنے سواستھ کے لیے, اور وہ ہے پرانایام کرنا. پرانایام کا ارتھ ہے کہ اپنی شواس کو نینترت رکھنے کا ایک اتینت ہی پراچین نسخہ. تو یہ اگر ہم کریں گے تو شاید ہو سکتا ہے کہ آج جو ہوا میں یہ دوشت تتو بہت زیادہ پھیل چکے ہیں اور جن سے ہمیں نقصان ہوتا ہے, اس سے ہم تھوڑا سا بچے رہیں. تو شروتا متروں, آج ہم نے وایو کے پردوشن اور اس سے سواستھ کا جو نقصان ہوتا ہے, جو بیماریاں ہوتی ہیں خاص کر کے وایو پردوشن سے, اس کے بارے میں چرچا کی. اب اس کڑی کا پرشن ہم اپنے شروتاؤں سے کرنے جا رہے ہیں. پرشن کو دھیان سے سنیے گا. وایو یعنی ہوا میں پردوشن سے استھما, جسے دمے کا روگ بھی کہا جا سکتا ہے, اور اس بیماری سے کھانسی خاص کر کے اتنا زیادہ دکھی کرتی ہے بیمار کو کہ وہ کھانستے کھانستے لاچار ہو جاتا ہے اس دمے کی بیماری سے. تو اس بیماری کو روکنے کے لیے اس کا نیسرگک اپائے کیا ہے, پھر سے سنیے. دمے کی بیماری کا نیسرگک اپچار کیا ہے؟ ایک اپچار تو ہم نے بتایا پرانایام کا, تو وہ آپ مت بتائیے گا. اس کے علاوہ کیا اپچار ہے جس سے ہم اس استھا
अस्थमा की बीमारी से बच सकते हैं। प्रश्न एक बार फिर से सुन लीजिए। अस्थमा यानी कि दमे की बीमारी का नैसर्गिक उपाय क्या है और इसके लिए हमें क्या करना चाहिए? हमें उम्मीद है हमारे श्रोताओं ने आज की इस कड़ी का प्रश्न सुन लिया होगा। अब हमें बहुत बेसब्री से इंतजार रहेगा कि हमारे श्रोता इस कड़ी के प्रश्न का उत्तर हमें जल्द से जल्द लिख करके भेजेंगे। नमस्कार।